0: लौ न सुरु गरौँ न रात छिपिसक्यो
1: अनि बाटुलीसँग भिन्ने तनी खै त तलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो सर त लगाउ आरे जे भन्छौ त्यो मानौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी छ
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
0: सुन्दिम न त सुन्दिम
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार छ तर पुर्ने
0: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
0: क्यार्ने हो के चाहिँ विचार
4: कस्तो लाग्यो सर त
5: रसिलो
4: ल सुरु गरौँ
0: ल अलिक खिपेर दे त
4: ल रङ्गा दिउँ

0: के भयो भाइ
1: सर हामी धेरै ठाउँमा पुग्यौ तर
0: के छैन म छु नि टेन्सन नगर आऊ रमाइलो गरौँ